0: سامعین اینڈ لسنرز آف ریڈیو فضا 97.1 FM, آپ کا میزبان آصف خان ایک بار پھر آپ کے ساتھ خوبصورت سا ٹریک تو کجا من کجا. میں اور آپ نے جناب ایک ساتھ اس کو اپنے گوشے گزار کیا. بیسکلی یہ کہتے ہیں نا کہ ہم وطن گوش ہو کے جب سن رہے تھے بڑے انہماک کے ساتھ, اور اتنا خوبصورت یہ کلام ہے اور کیا حق ادا کیا ہے شہباز افل اور رفاقت علی خان صاحب نے, بہت آر دا لیجنڈ. اور اس کے بعد کوک اسٹوڈیو از امیزنگ. تو جناب یہ خوبصورت سا ٹریک تھا, آپ بھی مجھ سے رابطہ کر سکتے ہیں. ایک بار پھر سے میں اناؤنس کیے دیتا ہوں اپنی جتنی بھی ڈیٹیلس ہیں, کیونکہ جو لوگ ابھی مجھے اس ٹریک کے بعد جوائن کر پائے ہیں یا جنہوں نے اس وقت ریڈیو 97.1 FM کو ٹیون, اگر آپ ڈرائیو کرتے ہوئے مجھے سن رہے ہیں تو آپ سے گزارش ہے کہ آلویز فاسٹن یور سیٹ بیلٹس اینڈ ڈو ناٹ یوز یور موبائل فون وائل ڈرائیونگ. لیکن جو لوگ اس گرمی کے موسم میں, یعنی یو کے کے حساب سے, انگلینڈ کے حساب سے, ہمارے نوٹنگہم شائر کے حساب سے, یہ جو گرمی ہے نا یہ بدترین پڑ رہی ہے, اور آلموسٹ ایک پریڈکشن ہے کہ جولائی کے اینڈ میں یہ آلموسٹ جو ریشیو ہے اس کی وہ 30 کو 31 کو کراس کرے گی. تو ڈیفینیٹلی وائٹامن ڈی کی جو سچویشن ہے وہ اب تک کمپلیٹ ہو رہی ہیں. جو لوگ وائٹامن ڈی کی میڈیسن یوز کرتے ہیں ان سے بھی گزارش ہے کہ آپ تھوڑا سا کم کر دیں, مشرومز کو زیادہ یوز کریں. اس موسم میں آپ نے کیا کرنا ہے کہ اکثر میں ایک کچھ نہ کچھ ٹوٹکا آپ کو بتا دیتا ہوں کہ موسم کے حوالے سے آپ کس طرح مینیج کریں گے اپنے آپ کو. تو اس موسم میں اگر آپ مشروبات کا استعمال کر سکتے ہیں, ٹاکنگ اباؤٹ فیزی ڈرنکس, صرف خالص جو مشروبات ہیں جیسے آپ کے نیچرل جوسیز ہیں, اسپیشلی کیرٹ ہوگی, اس کے بعد چکندر ہو گیا, اس کے بعد ایسی جو چیزیں ہیں ککمبر, اس کے بعد کیپسیکن, ان کا سیلڈ یوز کریں. جتنی بھی گرین چیزیں آپ یوز کر سکتے ہیں اس ٹائم میں, اس موسم میں, تو ڈیفینیٹلی آپ کو بڑی ہیلدی رہیں گی. اس کے علاوہ جناب ہمارے جتنے بھی پلیٹفارم ہیں سوشل میڈیا کے, یوٹیوب ہے, فیس بک, انسٹاگرام, لنکڈ ان, ٹویٹر, ایکس, ایٹسیکٹرا ایٹسیکٹرا ایٹسیکٹرا, ان سب پہ بھی ہماری مختلف قسم کی ریلس بھی آتی رہتی ہیں, پوڈ کاسٹ بھی چلتی ہے. اس میں اپ کمنگ پوڈ کاسٹ بھی ایک بڑے زبردست سے ڈاکٹرز کے ساتھ ہماری ہونے والی ہے, وہ بھی ڈیفینیٹلی آپ سنیں گے. اور اسپیشلی اس موسم کے حوالے سے جو بتدریج ایک دم جو تبدیلی آئی ہے ہمارے یو کے ویدر میں, اس موسم کے حوالے سے ہم کیسے مینیج کریں گے اپنے آپ کو, کیوں ایک ٹینیور چل رہا ہے کافی ٹائم کا, اور جو ہماری ساؤتھ ایشین کمیونٹی ہے یہاں پہ جو موجود ہے وہ بیسیکلی ان چیزوں کو تھوڑی سی بہتر طریقے سے جانتی ہے, لیکن جو ہمارے بچے ہیں نا جو یہاں پہ پیدا ہوئے ہیں ان کو تھوڑا سا ان چیزوں سے پرابلم ہے, ان کو پتہ بھی نہیں ہوگا. ان کے ڈفرینٹ اپنے سلینگس ہوتے ہیں, کچھ اپنی ان کی وہ ہوتی ہے ایک لائن جس لائن پہ وہ چلتے ہیں. تو جتنے بھی بزرگوار ہیں جو بڑے ہیں ان سے یہ گزارش ہے کہ آپ نے صرف یہ کرنا ہے کہ آپ نے ان بچوں کو بھی ان دیسی ٹوٹکوں میں تھوڑا تھوڑا لے کے آنا ہے, تاکہ جو ہاسپٹلائزیشن کی سچویشن ہے وہ آپ کے سامنے ہے, لیکن جتنی باقی چیزیں ہیں وہ اگر ہم نارمل لائف میں کمپلیٹ کر سکیں اپنے بچوں کی, اپنی ضروریات, اپنے عزیز و اقارب کی, دوست احباب کی, تو پھر جناب اس موسم کو بھی ہم سروائیو کر لیں گے, اور اس موسم کو بھی ہم اچھے طریقہ لے کے چل لیں گے. ہم وہ قوم ہیں جناب یو کے میں, نوٹنگہم شائر میں, اسپیشلی پوری دنیا میں ہم نے ڈیفینیٹلی کووڈ کو ہرایا ہے. تو ڈیفینیٹلی یہ جو چیز ہے یہ بھی ہمیں کہیں نہ کہیں میچ لازمی کرے گی, ہماری مائنڈ سیٹ کے ساتھ ضرور ملے گی, ہماری طبیعت کو ضرور نکالے گی. تو یہ جناب وہ ساری باتیں ہیں جو میں نے آپ کے ساتھ کی. ٹاپک ہے جناب اخلاقیات کا, اچھے اخلاق اور گڈ مینرز, لیکن ہم تھوڑی سی وشیش ٹپنی لیں گے, کچھ چیزیں میں آپ کے ساتھ ایڈ کروں گا, کچھ آپ اپنی رائے اپنے وچار میرے ساتھ شیئر کریں گے جناب. 01157100971 اس نمبر پہ مجھے میسج کیجیے, اور میسج کے ساتھ بتائیے کہ آپ کہاں سے ہیں. اگر آپ نوٹنگہم شائر سے ہمیں سن رہے ہیں تو پھر اپنا پوسٹل کوڈ, اپنا نام لازمی ساتھ بتائیے گا. اگر آپ نوٹنگہم شائر سے باہر یعنی کسی دوسری سٹی سے ہمیں سن رہے ہیں ایپ کے اوپر, تو پھر آپ سے گزارش ہے کہ آپ تو بہت ہی اسپیشل ہیں ہمارے لیے, اور ڈیفینیٹلی اتنا مختص ٹائم نکال کے آپ اس کو سن رہے ہیں, تو پھر ڈیفینیٹلی اپنے نام کے ساتھ آپ نے پوسٹل کوڈ نہیں بتانا بلکہ یہ بتا دینا کہ آپ کس سٹی سے ہمیں سن رہے ہیں. اور اس کے علاوہ اگر آپ یو کے سے باہر یعنی پاکستان, انڈیا, بنگلہ دیش, سری لنکا, کرناٹک, کہیں سے بھی ہمیں سن رہے ہیں, تو پھر آپ आपसे गुजारिश है कि आप अपनी कंट्री का नाम बताइएगा, और फिर जब आपने व्हाट्सएप पे मैसेज करना है तो फिर 00441157100971 इस नंबर पे आपने मैसेज करना है और एहसास दिलाना है अपने होने का। तो जनाब ये गपशप हमारी साथ साथ चलती रहेगी। अभी कुछ ही समय के बाद हमारे दरमियान हायल होगी कमर्शियल ब्रेक, लेकिन एक जबरदस्त सी बात मैं आपके साथ फिर से शेयर किए देता हूँ आज के टॉपिक के हवाले से। वो ये है कि जनाब किसी सियाने बंदे ने ना बिल्कुल अब आपने मुझे देख लिया तो कोई बात नहीं जब भी मैं सियाना कहता हूँ तो आप लोग एकदम बड़े चुकन्ना होकर मुझे देखते हैं या बताते हैं, कोई बात नहीं मैं भी सियाना हूँ, लेकिन आज तक समझ नहीं कि सियाने जाते कहाँ पे हैं, सियाने गल आखी गए उधर गेंद कुसा की नहीं पता। एनीवे ये तो जनाब तंजो मजाक का सिलसिला तो हमारे साथ साथ चलता है। कहते हैं कि गालिबन इस कोट को मोस्टली जो उलमाए कराम हैं जो लोग हैं वो हज़रत अली के साथ मंसूब करते हैं, मौला अली के साथ मंसूब करते हैं, तो वल्लाह आलम। लेकिन बात बहुत अच्छी है, मैं आपको बता देता हूँ। अखलाक एक दुकान है, ज़ुबान उसका ताला है, ताला खुलता है तो पता चलता है दुकान सोने की है या कोयले की। इसका पे हीरे की भी दुकान आई है। अब बेसिकली इस बात का कॉन्सेप्ट क्या है, इस बात का मतलब क्या है कि अखलाकियात का जो दर्स है, जो इतने बड़े भाषण इतनी बड़ी जिम्मेदारी के साथ इतने बड़े बड़े अल्फाज हम लोग बोलते हैं और हम ये कोशिश करते हैं कभी हम अपने अंदर भी झांक के उसको देखें या थोड़ा सा कोशिश करें कि यार अगर हमने अच्छे अखलाक का पेश खैमा रखना है अपने बच्चों के सामने, अपनी आने वाली नस्लों के सामने, तो फिर आया हमारे पास कुछ ऐसे वसाइल मौजूद हैं जो वसाइल आपकी ज़ात के अंदर से आपके अपने हैं। बिल्कुल हर चीज़ की जो है ना प्रोडक्शन के लिए, नशोनुमा के लिए ज़रूरी नहीं कि आपके पास वसाइल फाइनेंशियल सिचुएशन में ही हो। आपके पास वसाइल का मतलब यह है कि अगर आप अच्छे अखलाक के मालिक हैं और अच्छे अखलाक डिलीवर करना चाहते हैं तो फिर आपके पास वो वसाइल हैं या नहीं, इसका मतलब ये है कि आपके पास वो कैपेसिटी है कि आप अच्छे अखलाक का दर्स दे रहे हैं, आया आप खुद भी इस पर अमल कर रहे हैं या नहीं। अब इन कैपेसिटीज़ में कौन कौन सी चीज़ें आती हैं, ये सारी चीज़ें नाम हम डिस्कस करेंगे अपने नेक्स्ट सेगमेंट में, क्योंकि अभी हमारे दरमियान हायल होने जा रही है कमर्शियल ब्रेक। एंजॉय द कमर्शियल ब्रेक।
1: ठहरिए जरा, ये कमर्शियल तो सुन ले।
2: हेलो उस्मान, कहाँ हो यार?
3: कहाँ होना है, ट्रैफिक में फंसा हूँ।
2: अरे इतनी टेंशन में क्यों, जल्दी क्या है
3: यार? घर की ग्रोसरी करनी है, सब्जियाँ लेनी है, फल लेने हैं, गोश्त ले।
2: अरे वेट वेट वेट वेट, तो इतनी परेशानी क्या यार, यार सुपरमार्केट चक्कर लगा लो ना, जहाँ से ताज़ा फल और सब्जियाँ, हलाल गोश्त, एशिया और मिडल ईस्टर्न की ग्रोसरी और रोजमर्रा घरेलू जरूरियात की तमाम चीजें मौजूद हैं। और हाँ, ये HMC सर्टिफाइड भी है।
3: चलो ये सब तो वहाँ से मिल जाएगा, मैं पिज्जा लेने कहाँ से जाऊँ?
2: अरे पिज्जा की क्या टेंशन है, एस्प्ले पिज्जा इज अ पार्ट ऑफ अरियाना सुपर मार्केट नाउ, ताज़ा गर्म और आपकी पसंदीदा टॉपिंग्स के साथ, और सारे इंग्रेडिएंट्स अरियाना के अपने हैं, चाहे लंच हो, फैमिली डिनर या रात गे की क्रेविंग, मजेदार खाने की ख्वाहिश है तो फिर सिर्फ और सिर्फ एस्प्ले पिज्जा
4: फ्रॉम 12:30 PM टू 11 PM एवरी वेडनेसडे टू मंडे।
2: और इसके अलावा होम डिलीवरी भी अवेलेबल है, होम डिलीवरी के लिए अभी रابطہ करें 0115-929-8484 या 0770210793।
5: Ariana Supermarket, 126132, Grassington Road, NG8-3P, Nottingham, Monday to Saturday 8 AM to 8 PM, Sunday 10 AM to 8 PM. Ariana Supermarket, freshness you can trust, prices you'll love.
6: हेलो, कहाँ पर हैं आप?
7: जी मैं कहाँ हो सकता हूँ, या आपके दिल में या फिर ऑफिस में?
6: अरे जाने दें, बातें बनाना तो कोई आपसे सीखे, हमारे लिए तो वक्त ही कहाँ है आपके पास।
7: आए हाय, हर वक्त मिर्चें चबा के रखती हैं आप।
6: अरे मिर्चों से याद आया, घर में ना आटा है, ना दालें हैं, ना चावल हैं, और ना ही आपकी कॉफी मौजूद है, और इसके अलावा ग्रोसरीज की एक लंबी लिस्ट है, लेकिन आप तो आप है ना।
7: तो फिक्र किस बात की है, पाक फूड्स है ना, जहाँ पर ग्रोसरीज की तमाम आइटम्स निहायत ही मुनासिब रेट्स पर अवेलेबल हैं।
8: When you're running out of time and you have to purchase groceries, then come to Park Foods, 152 Sinnentondale, Nottingham, NG24HJ, 100 and 106 Berridge Road, Forest Fields, Nottingham, NG76LW.
6: Park Foods, जो नाम है मायार का।
9: Are you looking for help in English, Maths and Science? Slasser Tuition Centre and Homeschooling Academy can provide help to your child. We offer support in SATs, 11 Plus, GCSE exams and A-level Maths, Physics, Chemistry and Biology. To book a free assessment to check the ability of your child, Call us on 01159 168 231 or 07968 046 444. Slasser Tuition Centre and Homeschooling Academy, 64A to 64B, Northgate, New Basford, Nottingham, NG7 7FY. We are dedicated to helping your children reach their full potential. Slasser, Students Learning and Skills Academy.
1: रोज रोज सेम रूटीन से बोर हो गए हैं
10: तो अब वक्त है अपना मूड चेंज करने का।
1: वेलकम टू मूड रेस्टोरेंट जहां हर बाइट के साथ मिलता है परफेक्ट टेस्ट और परफेक्ट वाइब्स।
10: चाहे हो फ्रेंड्स के साथ हैंग आउट, फैमिली डिनर या मी टाइम, मूड रेस्टोरेंट है हर ओकेजन के लिए परफेक्ट।
1: Delicious premium steak, juicy burgers, creamy pastas और fresh drinks, सब कुछ एक ही जगह।
10: क्योंकि जब खाना हो जबरदस्त तो मूड खुद ही बन जाता है।
1: तो आज ही विजिट करें मूड रेस्टोरेंट, moodnottingham.com, 948 Woodsboro Road, Nottingham, NG35QS।
10: हर दिन को बनाएं स्पेशल मूड रेस्टोरेंट।
1: टेस्ट भी, वाइब।